आकाशवाणी आगोटलानी 90 RBC फुङमा सालनो रकै अबनि पान्दा अङ्गैतङ्गो मे तालनी 15 May 2026 सान्जा छैटा ताम्फुरो आगोटला सुकान्त एकाडेमी हो आजागो जुतुनो फाइमान्जा फाइमानाई आशा जरुतिनी अछिनी तिनी खाना त खोरङ पान्दा अबनि आगोलो नरखनाइमा नाइ खक बरक बै खक तुमा बुबाक तयाबनि आगोलो बाङ्ला खक बै आवैमानी पान्दा